0: You are listening FM 90.0 megahertz radio with Asta hum safar zindagi ka Ambala Kent's first community radio licensed by Ministry of Information and Broadcasting Government of India
1: دوچو بوزان ایف ایم نمت اشاریہ صفر ریڈیو ودستا ہم سفر زندگی ہند بوزان روزیو پن پسندید بات
2: सुन रहे हो अंबाला दा अपना रेडियो
3: कर दिया मेरे ते जो सर्दियां ते नाल फुटवा कराउन जो
2: रेडियो वितस्ता
3: असले पौन पटाके
2: सुन मेरे दिलदारा मेनू 90.0 में